0: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
1: क्यास फिर्ता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यस अनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजदिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजैदेखि सतर्क रहौ।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।

सालदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

Disney mit Tonindra Leone. नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

सालदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरङ स्टिलको टीएमटी शर्ट आइभन एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

सालदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरङ स्टिलको TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

नवरत्न कुल ओइलको 2 मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ, गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: चार सौदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आइभन, एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।
1: एखन अपने सब सुन रहल छी गोरखपुर FM 92.8 MHz।

नवरत्न कुल ओइलको 2 मिनेटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यस अनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौं, आजैदेखि सतर्क रहौं।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।

0: कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
3: जहिले पनि जहाँ पनि
4: क्यास फिर्ता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

नवरत्न कुल ओइलको 2 मिनेटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

सालदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बज्रम स्टिलको TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बज्रम स्टिल, शक्तिको नयाँ अवतार।

0: जोइन्छ।
1: नमस्ते,
0: के छ हाल खबर बहिनीको?
1: ठिकै छ दाई,
0: मबाट ठुलो भूल भयो, हामीलाई माफ गरिदिनुहोस् बहिनीको लागि कसैले।

ستون اندرا ليوني नवरत्न कुल ओइलको दुई मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यस अनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजैदेखि सतर्क रहौ।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।
2: एनसेल पैक किन्नु भयो त सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

सालदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरङ स्टील को TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरङ स्टील, शक्तिको नयाँ अवतार।

सालदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आइभन एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: এখন ভড়কওয়া এফএম দিনকে তিন বাজল।
1: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
0: जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
1: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यस अनुसार उपयुक्त कदम चाल्नुहोस्।
0: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
1: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रयस्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
0: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
1: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
0: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
1: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
0: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
1: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
0: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजैदेखि सतर्क रहौ।
1: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
0: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।
2: ये दीदी, देह भारी छे आ डाँड़ पीठ से दुखाइए, कोन उपाय करबे?
3: बहुत पुरान आ अनुभवी छे डॉक्टर दिलीप कुमार सा, अपने घर में सेवा दे रहल छे, चलू ना ओते जांच करा दे छी।
4: अब अपने भवन राजविराज में गजेंद्र नारायण सिंह सर माथांचल अस्पताल में कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डॉक्टर दिलीप कुमार शाह, टीचिंग अस्पताल काठमांडू MD,
5: प्रसूति आ स्त्री रोग संबंधी संपूर्ण जांच आ इलाज करैत अछि।
4: सेवा आ सुविधा सब
5: बच्चादानी खसनाई के ऑपरेशन सेवा,
3: गर्भवती महिला जाँच,
5: स्त्री रोग, लिकोरिया, महीनावारी गड़बड़ी, पीठ आ डाँड़ दुखेनाई, पिशाब जलन, मांस बढ़नाई, निसंतान दंपति के परीक्षण, IUI सेवा, वीडियो एक्सरे,
4: आधुनिक लैब के संगे फार्मेसी सेवा उपलब्ध,
5: अवश्य सेवा के मौका देल जाए।
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डॉक्टर दिलीप कुमार शाह, राजविराज, हनुमान नगर रोड, साबिक जन स्वास्थ्य ऑफिस से पूरब, छिन्नमस्ता अस्पताल के सामने दक्षिण साइड।
5: मोबाइल
4: 9816 77985 आ 9817 89133।

सेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।

0: भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरंग स्टीलको TMT छड, आइबीम, एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौंसम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

नकुल ओइलको 2 मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल

0: कुल ओइलको दुई मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ, गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

वर्षदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरङ स्टिलको TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौँसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: टिकट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ, गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्सले।

चार सालदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आइबीम, एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौँसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: यो बाढीको मौसममा सजग हुनुहोस्, सुरक्षित रहनुहोस्। बाढी जुनसुकै बेला आउन सक्छ, प्रतिकारका लागि तयार रहनुहोस्। जल तथा मौसम विज्ञान विभाग डिएचएमले नेपालका अधिकांश भागमा औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ, जसका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सजग रही आवश्यक जानकारी लिनुहोस् र स्थानीय सूचनाहरूको पालना गर्नुहोस्। तपाईँको सुरक्षा यिनै कुरामा भर पर्छ।
1: बाढीको जोखिम भएमा यी उपायहरू अप्नाउनुहोस्।
0: जल तथा मौसम विज्ञान विभाग डिएचएम, वडा कार्यालय, स्थानीय सरकार तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी जिम्मेवार व्यक्तिहरूबाट प्राप्त बाढी सम्बन्धी जानकारी र चेतावनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस् र त्यस अनुसार उपयुक्त कदम चाल्नुहोस्।
1: नजिकका नदी र खोला नालामा पानीको सतह नियमित रूपमा अनुगमन गर्नुहोस्।
0: यदि तपाईँ नदी किनार वा बाढी प्रभावित क्षेत्रमा बस्नुहुन्छ भने सुरक्षित आश्रय स्थल वा उच्च स्थानहरू पहिचान गर्नुहोस् र त्यहाँ सुरक्षित तरिकाले निस्किन सकिने बाटोहरू खोज्नुहोस्।
1: चेतावनी जारी भएमा ढिलो नगरी तुरन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।
0: अत्यावश्यक सामग्रीहरू जस्तै टर्च लाइट, मोबाइल फोन, चार्जर, औषधि, सुक्खा खानेकुरा, सफा पिउने पानी, नगद र परिचय खुल्ने कागजातहरू जस्तै नागरिकता, राहदानी वा अन्य आवश्यक प्रमाणपत्रहरू एउटा झटपट झोलामा तयारी अवस्थामा राख्नुहोस्।
1: झटपट झोलालाई घरभित्र सजिलै देखिने र तुरुन्तै लैजान सकिने स्थानमा राख्नुहोस्।
0: आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्। सम्भव भएमा बहुमूल्य वस्तु र चौपायाहरूलाई उच्च स्थानमा सार्नुहोस्। अरूलाई पनि मद्दत गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्। गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका आमाहरूका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुहोस्। उनीहरूका लागि सकेसम्म छुट्टै र सुरक्षित शौचालयको प्रबन्ध मिलाउनुहोस्।
1: विपदपछि हुन सक्ने सर्पदंश तथा पानीजन्य संक्रामक रोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमप्रति सचेत रहनुहोस्।
0: यो सूचना तपाईँका साथी, परिवार र छिमेकीहरूसँग पनि बाँड्नुहोस्।
1: बाढी ढोकामा आइपुग्नु अघि नै तयार रहौ, आजदेखि सतर्क रहौ।
0: यो सन्देश अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड अन्तर्गतको हाई ग्रिड परियोजनाबाट अस्ट्रेलियन सरकार र सबल नेपालको सहयोगमा प्रसारण गरिएको हो।
1: चेतावनीहरू सुन्नुहोस्, द्रुत कदम चाल्नुहोस्, सुरक्षित रहनुहोस्।
2: राजविराज में आप सब प्रत्येक दिन वरिष्ठ छाला यौन रोग तथा सौंदर्य विशेषज्ञ डाक्टर रंजू पोखरेल MBBS MD डर्माटोलॉजिस्ट द्वारा जांच इलाज भ रहल अछि।
3: जो एहन कोनो समस्या अछि त निक आ प्रभावकारी इलाज के लेल अनुभवी डाक्टर रंजू पोखरेल के क्लिनिक सरिता मेडिकल हॉल में संपर्क करू।
2: याद राखू, सरिता मेडिकल हॉल सरकारी अस्पताल के पश्चिम गेट में।
3: फोन नंबर 9808978।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।